विचार चल रही है। मांगना मांगन नीका, हर जस गुरु ते मांगना। सिखा तेरी अरदास जिहो जिहा तरला होवे, हे गरीब नवाज तू ना विसरे मेरी ते, तेरे ऐसी रहमत हो जावे। गुरु गुरु गुर कर मन मोर, गुरु बिना मैं नाही होर। ए रंग लिया दे सासू ऐसा प्यार हो गए साड़ी अरदास विच, हे सच्चे पातशाह पूरन हो हमारी आशा, तोर भजन की रहे प्यासा। आ मंग हो मांगना मांगन नीका, हर जस गुरते मांगना। आ सफली है मंग साड़ी, मंग विच आ तरला हो गए। गरीब नवाज ज्यों मीना बन पानी, ज्यों मीना बिन पानी है, ज्यों साकत मरे प्यास। हे गरीब नवाज साडे ते ऐसी कृपा कर दे, त्यों हर दिन मरिए रे मना, जो वर्खा जावे साफ। आ कृपा कर दे, आ मन नूं दुख पहुंचे जिस दिन अमृत वेला टुट जा। आ मन नूं दुख पहुंचे जिस दिन तेरा नितनेम रह जा। आ मन नूं दुख पहुंचे जिस दिन कीर्तन दी हाजरी रह जावे। ऐसी परीक ला दे, ऐसी कृपा कर दे। आ कहंदे ज्यों मीना बिन पाणी है, किन्नी परीक है। एक पाणी दे जीव कोलों सिख्या लो, कि उह सिख्या लैके उहो जिहा प्यार गुरु नाल हो जावे। किन्ना कु प्यार, ज्यों मीना दिन पानी है, पानी तो बाहर कढ दे मछली नूं, वध तो वध अद्धा घंटा घंटा दो घंटे कढदी है, तड़फ तड़फ के जान दे दिंदी है, तेरे बिना नहीं जिया जा। इत्थे मछली ने सात संगत तड़फ तड़फ के जान दे दित्ती, हुण जदों मर गई तो एक लाश है, एक लोथ है। लाश विच कोई होश नहीं है, हुण कोई जींदा पन नहीं है, लेकिन कहंदे मछली तों कुर्बान जाइए इतनी प्रीत। गरीब नवाज बाणी च आखदे ने खंड खंड कर भोजन कीनो तौ ना बिसरे पानी, इन्नी प्रीत। खंड खंड कहंदे कट कट के, खंड खंड दा अर्थ कट कट के। उतना ते मछली खाणी महापाप है, इना अंदाजा लायो। एक गल आ रही है प्रीत दी, ओ पॉइंट लेना। की पॉइंट लेना? प्रीत दा, मछली ने तड़प तड़प के जान दे दी, इनी प्रीत थोड़ी। खान वाला होवे जदों मछली खा के रात नूं सौवे, सराहणे जल दी गडवी रखदा, क्योंकि अज मैं मच्छी खाधी, राती मैनू दो वारी तीन वारी प्यास लगनी है। कहंदे इन्ना प्यार मच्छी नूं पानी दे नाल कट कट के शक्ल चेहरा सब कुछ बदल गया, एक लाश दे लोथ विच सवास भी नहीं। तां वी कहंदे पानी नाल प्रीत नहीं छड्डी, सिखा तेरी भी गुरु नानक नाल इहो जी सांझ हो। खंड खंड कर भोजन पीनो तो ना विसरे पानी, सा संगत ऐ रंग लगा हो, ज्यों मीना बिन पानी। साडी मंग दे विच एहो जी तड़प होवे, एहो जी प्यास। अमृतसर शहर दा मैं ना नहीं लैणा, अमृतसर शहर विच रहण वाला गुरमुख प्यारा, ए पिछे जे दी गल है चंद सालां दी गल कर रहे हां जी। आ मछली वाली प्रीत, आ साडे ते भी कृपा हो जे। कदों होएगी कृपा? जदों साडी हर मंग दे विच ए होएगा, हे गुरु नानक तू ना विसरे। अमृतसर दी गल, गुरमुख प्यारा जिदा तकरीबन 10 पाठ सुखमनी साहब दा रोज दा नेम है, इथों दा अमृतसर दा। ओ जिवें आ वखी दे कोलों दर्द निकले, ऑपरेशन हुंदा ओ पेंड च दा के केड़ा, ओ एक बाहर कढ दिंदे हड्डी, जिन्हूं डाक्टर कहंदे वी आ फालतू है, इस दी कोई अहमियत नहीं, उन्हूं कट के बाहर कढ दिंदे। ओ बंदा जिदा 10 पार सुखमनी साहब दा नेम सी, ते
جڑیا ہویا گرو نانک دا دیوانہ او دا آپریشن ہویا اے آپ ڈاکٹراں دی سنائی بات ہے جس ویلے او دا آپریشن کر رہے نے او جیڑی ہڈی او دی پینڈل تے آپریشن کر کے کٹ رہے نے آپ ڈاکٹر کی آہدا کہ آپریشن ویلے اینوں اینی پریت ہے بانی نال اینی پریت ہے گرو نال کہن لگا اے دی ہڈی وچوں وی سخمنی صاحب جی دی آواز آ رہی سی اینوں آہدے پریت او روم روم جی وس جے تو کھانا کھاوے تے تیری درشتی کھانے دے پوے او وی امرت بن جائے گی جے تیرے اندر رس ہوئے گا نام جدے وال ویکھے گا او وی نظری نظر نحال ہو جائے گا کیوں آ نام دا پرباب ہے ساسنگ داس دے کہن تو پاو ایک ہندی ہے بدہ چٹی ایک ہندی پریت ایک ہندہ بندہ واہ واہ کر کے بانی پڑھتا تھوڑے بہتیاں سوسائٹیاں سبھا سلاواں چلاندا ایک ہندہ پردھانگیاں کر کے اس کارنا کر کے ایک ہندہ پریت کہ میرا گرو نانک نال سانجھ ہے چار شریر جڑن سو شریر جڑے ساتھ سنگت آ پریت والی اوستھا دی منگ رکھیا کرو غریب نواز او رنگ بخشو او رس بخشو آؤ ساتھ سنگت باقی وچار کرتے ہیں غریب نواز کہندے آ اہو جی پریت منگیا کر گرو گرو گر کر من مور گرو بنا میں نہ ہی اور میں اے غریب نواز ایک جگہ تو دوجی جگہ جاواں میرے منہ وچ چوپائی صاحب ہوے میرے منہ وچ پہلی کوڑی دا سمرن ہوے نانک ہوسی دی سچ دا میرے منہ وچ واہگرو دا سمرن ہوے گرمنتر دا میرے تے او ہاتھ رکھ دے او کرپا کر دے میری زندگی وچ او رس لیا دے کی آخرے نے آہو جیاں منگا منگیا کر

घड़ी कौन लाज बहारी, लाज घड़ी शो टूट पड़ी, उड़ चली पनेहारी। पनेहारी क्या करेगी जब रस्सी टूट जाएगी, लाज टूट जाएगी, क्या मिलेगा आपको? आखिरकार तो पछताना ही पड़ेगा। ऐसे ही उलझने हैं हमारी जीवन में। देखना किसी की 20 साल की लाज टूट गई, किसी की 30 साल की, किसी की 40 साल की, किसी की 50 साल की, किसी की 60 साल की, कम हो गई आंखों भाई। इतना बूढ़ा हो गया अभी भी बुरी वासनाओं का पानी पड़ता है, अभी भी विकारों का पानी पड़ता है, अभी भी इसको शांति नहीं। देखना हम जीवन में कितना कुछ खा गए होंगे, कितना पानी पिया होगा, कितना भोजन लिया होगा, कितने मेवे खाए होंगे, इसका कोई लेखा जोखा है? सब कुछ खाकर भी हम भूखे के भूखे हैं। आंखों भाई इतना बूढ़ा हो गया, 60 साल की रस्सी टूट गई, आंखों में तो दिखाई नहीं देता, थाके नैन सरवन थाके, थाकी सुंदर काया, जरा हाक दी सब मत थाकी, एक ना थाक समाया। अखा आंखें जवाब देगी, देखता कम है, कानों में सुनाई नहीं देता। आज जो जीभ है बोलती नहीं, ततलाती है। आखो भाई मात को क्या हो गया, बूढ़े की मात को सब बोलते हैं, ये तो बूढ़ा हो गया, इसकी तो जो बुद्धि है ना, इसकी मत भी 72 की हो गई। जे बूढ़े को तो हम सोच भी सोचनी ठीक नहीं आती। सब कुछ इसका कम हो गया, बल कम हो गया, इसके जो ज्ञान इंद्रे वो साथ नहीं देते, कर्म इंद्रे भी साथ नहीं देते, लेकिन अभी भी माया का मोह नहीं टूटा। आंखों भाई करो, अभी भी माया के मोह की जाल के गिरफ्त में अपने आप को बांधा हुआ है। एक ना थाक समाया, एक पितृ शब्द में और बोलते हैं, एक कुआं में एक गिर गया, बहुत अंधेरा था, उसको अचानक अचनचेत एक लाज एक रस्सी हाथ में आ गई। उसने सोचा काम बन गया, अब तो बाहर निकल आएंगे। क्या देखा, जब ऊपर चढ़ने लगा, उस बंधी हुई रस्सी को पकड़कर वहां एक तुपका तुपका तुपका शहद का डिगरा था, माखियों का डिगरा था, वो उसकी जबान में आ गिरा, उसको मीठा लगा। उसने सोचा कोई बात नहीं, बाहर तो फिर आ जाएंगे, पहले हम मीठा खा लें। वो मीठा खाने में मस्त हो गया। इतने में क्या हुआ, जहां पर वो रस्सी बनी हुई थी वहां एक चिट्टा चूहा, एक काला, उस रस्सी को काट दिया। ओ खूह में डिग पड़ा। ऐसे सतगुरु बोलते हैं, अनदिन मूसा लाज चुकाई, गिरत कूप में खाए मिठाई। देखना संसार रूपी कुएं में हम गिर पड़े हैं, श्वासों की रस्सी हमें मिली, इस मनुष्य जामे को सफल बनाने के लिए हम तो अपनी जीभ के चस्कों, पदार्थों के लोभ के इतने मस्त हो गए, हम कि श्वासों रूपी लस्सी तो टूट गई पर हासिल कुछ नहीं किया। ऐसे एक दृष्टांत एक महात्मा देते थे हमें, जब हम छोटे थे, कहते एक सांप के मुख में एक मेंढक आ गया। उस मेंढक ने
اپنا منہ کھول لیا. دوسرے مینڈک نے پوچھا یہ کیا کریں, آپ تو مرنے لگے ہیں تو آپ نے منہ کیوں کھولا؟ کہتے کیا پتا مرتے مرتے کوئی مچھر منہ میں آ جائے. ایسا ہمیں بتایا گیا. بوڑھا تو ہو گیا, دیکھنا کسی سمے بھی انت کال آ سکتا ہے. آنکھوں بھائی کرو, پر ہم ایسی الجھن میں بندھے ہوئے ہیں کہ ہمیں آجو تو کم ہو رہی ہے لیکن وہ برے وکار کم نہیں ہوئے. وہ ایسے ہی ہے. دیکھ لینا کسی کو یہ بتاؤ, کبھی کہہ کر دیکھ لینا, ارے بھائی نام جپ لے, آخو بھائی کرو, بہت کچھ کھا لیا پی لیا, اب تو نام جپ لے, کس کو پوچھ لیں. ہم بھی کہتے ہیں آپ بھی پوچھ کر دیکھ لیں. ہم پوچھتے ہیں ایک ہی ہمیں اس کا جواب ملتا ہے, کیا کریں ابھی نہیں, ابھی تو ہم نے بہت کام کرنے ہیں, اپنے کٹمب کو پالنا ہے, اس کو کام لگانا ہے, ابھی تو ہمارے سر پر ہمارے کندھوں پر بہت ذمہ داریاں ہیں, ہمارے کندھوں پر. ہم سب کام کر لیں پھر ہم نام جپیں گے, پہلے تو کام تو مکا لیں. کام مکا لیں گے اپنی ذمہ داریوں کو پورا کر لیں گے, ذمہ داریوں کو تو پھر کر لیں گے, نام جپ لیں گے. لیکن اس سے یہ پوچھنا چاہیے کیا کسی نے گارنٹی لی ہوئی ہے کہ ہم بوڑھے ہو کر مریں گے؟ کسی نے ایسی گارنٹی لی ہے کہ ہم سب ذمہ واریوں کو پورا کر کر مریں گے؟ ہم نے تو دیکھا ہے کیتے گرب گلے, ہم نے دیکھا کتنے بالغ کتنے جوان جوبن بھر میں چلے گئے سنسار سے. پتر بانی میں کیا ہے, نئے باہر اک نئے جوب نئے نئے بردی کچھ بند او ویلا نہ بوجھی ہے جو آئے پرے جم فند. کتنے آئے کتنے چلے گئے یہ بھی بتایا گیا. جیسے کرسان بوے کرسانی کاچی پاکی باڑ پرانی, جو جنم ہے سو جانو موا گوبند بھگت استر ہے تھیا. دیکھنا جب کسان بوتا ہے نا اس کو یہ یقین ہے پروسا ہوتا ہے کہ جو میں بوا ہے اس کو کاٹنا ضرور ہے. ہر کسان جو بھی ہو جو ترتی میں بوتا ہے ایسا پروسا کرتا ہے ایک دن اس کو کاٹنا ہے. جو جنم میں سو جانم ہوا, ایسے ہی جس نے جنم لے لیا یقین کرنا اس نے ایک دن مرنا بھی ضرور ہے. جس نے بھی جنم لے لیا وہ مرے گا. جب ہم نے دیکھا ایک کھیت میں ایک کھیت کا رکھوالا کسان نے وہاں پر بٹھا دیا راکھی کرنے کے لیے, جب راکھی کرنے کے لیے وہ گیا اس کے جانے سے پہلے اس کھیت میں ایسی فصلیں تھیں جن کو ایسے پھل لگے ہوئے تھے جو پک رہے تھے, اور اس کے جانے سے پہلے ایسا بھی دیکھا اس نے ایسی فصلیں بھی تھی جن کو پھول آئے ہوئے تھے, پھولوں نے پھل بننا تھا. اس نے دیکھا ایسی فصلیں بھی تھی جو ترتی میں پنگر رہی تھی اس کے سامنے بھی بوئی گئی,
دیکھو رکھوالا تو کھیت کی راکھی کرتا ہے، کسی کو بھی کھیت میں اندر نہیں جانے دیتا، کچی فصل تو کیا وہ پکی بھی کاٹنے نہیں دیتا، لیکن کھیت کا مالک آ جاتا ہے، کھیت کا مالک آ کر اس کھیت میں جاتا ہے، راکھی کرنے والا اس کو سلام بھی بلاتا ہے، راکھی کرنے والے کے سامنے سامنے کیا ہو رہا ہے وہ دیکھتا ہے، یہ مالک کے کیا ہو گیا، اس کسان کو کیا ہوگا، یہ پکی فصل کی بجائے کچی کیوں کاٹ رہا ہے؟ لیکن راکھی کرنے والا مجبور ہے، وہ تو یہ بولتا ہے یہ مالک ہے، اس کے آگے ہم کیا کر سکتے ہیں، اس کو کیسے سمجھا سکتے ہیں، ایسے نہ کرو ایسے کرو۔ ایسے ہی جب ہم سنسار میں آئے، ہمارے آنے سے پہلے ہم ہمارے بزرگ ماتا پتا دادا دادی آدھ ایسے بزرگ آئے ہوئے تھے، ہمارے آنے سے ہمارے گھر میں بہنیں آئیں، آخو آئے میرے بھائی آئے، میرے آنے سے میرے گھر میں بیٹی آئی بیٹے آئے، دیکھو ہم آئے سب پروار دیکھا، کسی کی کیا مجال ہے، ہمارے کسی چھوکرے کو کسی بزرگ کو کوئی بول سکے، ہم جھگڑا کرتے ہیں، لیکن جب مالک پربھو آپ آ جاتا ہے وہ کیا کرتا ہے، کبھی 5 سال کا بوٹا لے جاتا ہے، کبھی 10 سال کا لے جاتا ہے، کبھی 50 سال کا لے جاتا ہے، کبھی 60 سال کا لے جاتا ہے، ہم کیا کریں، ہم تو یہی بولتے ہیں، جس تاکرسیوں نہ ہی چارہ تاں کو کی جائے ساتھ نمسکار، ہم تو یہی بولتے ہیں، نانک بولن چکھنا دکھ چھڈ منگی ہے سکھ، سکھ دکھ دوئے در کپڑے پہرے جائے منکھ، جتھے بولن ہاری ہے تتھے چنگی چپ، جتھے بحث نہیں کر سکتے آگے کچھ نہیں کہہ سکتے وہاں پر تو چپ ہی کرنی پڑتی ہے۔ ایسے بھی ہو جاتا ہے کھیت وہاں پر ہی رہ جائے، رکھوالے کوئی لے جائے، ایسے بھی ہو جاتا ہے پروار یہاں ہی، ہم اپنے آپ کو اس پروار کا مکھی مانتے تھے وہ مکھی کوئی لے جاتا ہے۔ اس لیے سمجھاتے ہیں، آپ تو کہتے ابھی تو نہیں، ہم ذمہ داریوں کو پورا کر کر مریں گے پھر نام جپ لیں گے۔ ارے بھائی کیسے جپے گا، جب نینو نیر پہے تن کھینا پے کیس تو دوانی، رودا کانٹ شبد نہیں اچرے اب کیا کرے پرانی، جب آپ کا گلا کھاؤں کھاؤں کرے گا پھر جپ لے گا، آنکھوں میں پانی نرنتر بڑھے گا بہے گا پھر جپ لے گا، نہیں جپ سکے گا۔ کہندے ارے بھائی میں آپ کو بات بتاتا ہوں، آپ نے تو کیا کرنا ہے، کیا نبھانا ہے، آپ کے جو شریر کے انگ ہیں نا ان انگوں نہیں آپ کو ویلا کر دینا ہے۔ بھائی گرداس بھی بولے انا لولا پنگلا تن تھکا من دے دستار، آنکھیں ہوتے ہوئی اندھا ہو گیا، پیر ہوتے ہوئے لنگڑا ہو گیا۔ میں نے تو دیکھا، آپ نے دیکھا ہے، جب بالک تھا تب بھی سہارے کی ضرورت ہوتی تھی، بوڑھا ہو گیا اب بھی، بالک اوستھا میں دانت نہیں تھے بوڑھا ہوا تب بھی،
बालक अवस्था में भी कांपता था, बूढ़ा हुआ तब भी। बालक अवस्था में तत्लाती जबान से मांगता था, बूढ़ा हुआ तब भी। अरे सोचो भाई, जब नाम जपने का समय है क्यों नहीं जपते? आखो भाई, ऐसी उलझन में बंधा हुआ आज कह रहे हैं, कायरे मन बिखिया बन जाए, विषय विकारों के जंगल में क्यों जा रहा है? आखो भाई, अरे नाम क्यों नहीं लेता परमात्मा का, जिसने आपकी हर समय सहायता की है, सहाय हुआ है, आगे भी होगा। भूलो रे ठग मूरी खाए, एक बात मैं आपको बताता हूं, ऐसे लगता है इस मनुष्य ने परमपिता परमात्मा को गवाया नहीं, भुलाया है। आखो वाहेगुरु, मैं फिर बोल दूं, इस मनुष्य ने प्रभु को गवाया नहीं, भुलाया है। देखना, जो हमने गवा दिया होता ना, एक बुरकी भी हम मुख में नहीं डाल सकते। आखो वाहेगुरु, उसको गवाकर तो हम एक कदम भी नहीं चल सकते, उसको गवाकर तो हम बोल भी नहीं सकते, देख भी नहीं सकते, उसको गवाकर को तो जी भी नहीं सकते। यह सच्चाई बात है, हमें उसको गवाया नहीं भुलाया है। आखो वाहिगुरु, जब हम ये बोलते हैं भुलाया है, पितृवाणी में ऐसा संकेत दिया है, ए भूला नहीं भुलाया गया है। आखो वाहिगुरु, भूलो रे। भगत जी ने कमाल कर दी, विस्माती विचार प्रकट कर दिए। आखो वाहिगुरु, भूलो रे, देखना ये भूला नहीं, इसको भुलाया गया है। मान मुख भूले भुलाई है, भूली थोर न कर। सवाल करने वाले ये करते हैं, आप कहते हो भुलाया गया तो किसने भुलाया है? आखो भाई, आपने ये बोला कि भूला नहीं भुलाया गया है, ते किसने भुलाया? ताई साहब कहते हैं, बाबा माया भरम भुलाए। आखो भाई, इसको माया ने भुला दिया, माया ने पुलावड़ों से भुला दिया। भुलावड़े भुली पुल पुल पच्छो ताणी, फिर छोड़ अड़ी सुती फिर की सार ना जानी। ए माया के पुलावड़ों में भूल गया। फिर सवाल करते हैं, ये तो 84 लाख जूनों का सरदार था, इसको तो सब बोलते थे बहुत सुंदर, बहुत चतर, बहुत सियाना, ये भूला क्यों? क्यों भुलावड़े में आया? आखो भाई, ये पुलावड़े में क्यों भूला और कैसे भूला? जब हमें ये बोला, भूलो रे ठग मूरी खाए, आखो भाई, इसको माया ने कैसे भुला दिया? कहते हुआ क्या, इस माया ने इसको ठग मूरी ठग बूटी सुंगा दी। आखो भाई, जब ऐसे समझ लें केस माया ने इसको ठग बूटी खिला दी, ठग ओरी, भूलो रे ठग मूरी खाए, ए पलावड़ों में आकर भूल गया, इसने माया की ठग मूरी खा ली, ठग बूटी खा ली। कहते फिर क्या हुआ,
ਕਦੇ ਰਤਨ ਪਦਾਰਥ ਖੋਇਆ ਠਗਿਆ ਮੁੱਠਾ ਜਾਏ। ਕਹਤੇ ਹੁਆ ਕਿਆ, ਜਬ ਇਸਨੇ ਠੱਗ ਬੂਟੀ ਖਾਈ, ਤੋ ਇਸਕਾ ਰਤਨ ਪਦਾਰਥ ਗਿਆਨ ਕਾ ਪਦਾਰਥ ਜੋ ਇਸਕੋ ਸੂਝ ਥੀ ਵੋ ਜਾਤੀ ਰਹੀ, ਯੇ ਤੋ ਇਹ ਭੂਲ ਹੀ ਗਿਆ ਕਿ ਮੈਂ ਇਨਸਾਨ ਵੀ ਹੂੰ ਕਿ ਨਹੀਂ, ਯੇ ਭੂਲ ਹੀ ਗਿਆ ਕਿ ਮੈਂ ਮਨੁੱਸ਼ ਵੀ ਹੂੰ ਕਿ ਨਹੀਂ। ਦੇਖਣਾ ਮਨ ਕਰਕੇ ਮਨੁੱਸ਼ ਹੈ, ਤਨ ਕਰ ਨਹੀਂ, ਮਨੁੱਸ਼ ਹੋਤਾ ਹੀ ਮਨ ਕਰ। ਜੇ ਅਗਰ ਮਨ ਵਾਲਾ ਮਨੁੱਖ ਹੋਕਰ ਮਨੁੱਸ਼ ਹੋਕਰ ਮਨ ਕੋ ਨਹੀਂ ਪਹਿਚਾਨਤਾ, ਸਿਰਫ ਤਨ ਕੋ ਪਹਿਚਾਨਤਾ ਹੈ, ਤੇ ਇਸਕੀ ਬਿਰਤੀ ਪਸ਼ੂ ਬਿਰਤੀ ਹੈ। ਜੇ ਮਨ ਵਾਲਾ ਮਨੁੱਸ਼ ਹੋਕਰ ਆਤਮਾ ਕੋ ਜਾਣਤਾ ਹੈ, ਤੋ ਮਹਾਤਮਾ ਹੈ। ਜਬ ਹਮ ਮਨ ਵਾਲੇ ਮਨੁੱਸ਼ ਹੋਕਰ ਸਿਰਫ ਤਨ ਕੋ ਦੇਖੇਂਗੇ, ਮਨ ਹਮਾਰਾ ਜ਼ਰੂਰ ਮੈਲਾ ਹੋਗਾ। ਜਬ ਮਨ ਵਾਲਾ ਮਨੁੱਸ਼ ਮਨ ਕੋ ਆਤਮਾ ਕੀ ਓਰ ਲੈ ਜਾਤਾ ਹੈ, ਤੇ ਮਨ ਨਿਰਮਲ ਹੋ ਜਾਏਗਾ। ਹਮਾਰਾ ਮਨ ਮੈਲਾ ਕਿਉਂ ਹੈ ਕਿ ਹਮ ਤਨ ਕੀ ਤਰਫ ਝੁਕਾਓ ਰੱਖਤੇ ਹੈ, ਸਰੀਰੋਂ ਕੀ ਤਰਫ ਝੁਕਾਓ ਰੱਖਤੇ ਹੈ, ਸਰੀਰੋਂ ਕੋ ਦੇਖਤੇ ਹੈ, ਸਰੀਰ ਮੇ ਰਹਿਣੇ ਵਾਲੇ ਕੋ ਨਹੀਂ। ਆਖੋ ਵਾਹਿਗੁਰੂ, ਹਮ ਸਰੀਰੋਂ ਕੋ ਤੋ ਪਹਿਚਾਨਤੇ ਹੈ, ਜੋ ਸਰੀਰ ਮੇ ਆਪ ਨਾਰਾਇਣ ਰਹਿਤਾ ਹੈ ਉਸਕੋ ਪਹਿਚਾਨਤੇ ਹੀ ਨਹੀਂ। ਆਖੋ ਵਾਹਿਗੁਰੂ, ਜੋ ਇਸ ਮੰਦਿਰ ਮੇ ਭਗਵਾਨ ਰਹਿਤਾ ਉਸਕੋ ਤੋ ਪਹਿਚਾਨਤੇ ਨਹੀਂ। ਤੇ ਫਿਰ ਮਨ ਮੈਲਾ ਹੋਤਾ ਹੈ, ਉਸਕੇ ਪਹਿਚਾਨੇ ਤੋ ਬਿਨਾ ਮੈਲਾ ਹੋਗਾ, ਜ਼ਰੂਰ ਹੋਗਾ, ਹੋਤਾ ਰਹੇਗਾ। ਆਖੋ ਵਾਹਿਗੁਰੂ, ਆਖੋ ਵਾਹਿਗੁਰੂ, ਵਾਹਿਗੁਰੂ। ਅਬ ਕਹਤੇ ਹੈ ਕਿ ਇਹ ਬਹੁਤ ਸਿਆਣਾ ਥਾ, 84 ਲੱਖ ਜੂਨੋ ਕਾ ਸਰਦਾਰ, ਫਿਰ ਇਸਨੇ ਇਹ ਠੱਗ ਮੂਰੀ ਕਿਉਂ ਖਾਈ, ਤਾਂ ਆਜ ਕੇ ਸ਼ਬਦ ਮੇਂ ਕਹਤੇ ਐਸੇ ਹੁਆ, ਜੈਸੇ ਮੀਨ ਪਾਣੀ ਮੈਂ ਰਹੈ ਕਾਲ ਜਾਲ ਕੀ ਸੁਧ ਨਾ ਲਹੈ। ਜੈਸੇ ਮੱਛਲੀ ਪਾਣੀ ਮੇਂ ਰਹਤੀ ਹੈ, ਪਾਣੀ ਮੇਂ ਰਹਿਕਰ ਵੀ ਇਹ ਨਹੀਂ ਜਾਣ ਸਕੀ ਕਿ ਪਾਣੀ ਹਮਾਰਾ ਜੀਵਨ ਹੈ, ਇਹ ਵੀ ਨਹੀਂ ਜਾਣ ਸਕੀ ਜੇ ਜੋ ਜਾਲ ਡਾਲਾ ਗਿਆ ਹੈ ਇਹ ਹਮਾਰੀ ਮੌਤ ਹੈ। ਮੈਂ ਨਹੀਂ ਕਹਿਤਾ, ਸਤਿਗੁਰੂ ਕਹਿਤੇ ਹੈ, ਮੱਛਲੀ ਜਾਲ ਨਾ ਜਾਣਿਆ ਸਰ ਖਾਰਾ ਅਸਗਾਹ, ਅਤ ਸਿਆਣੀ ਸੁੰਦਰੀ ਕਿਉਂ ਕੀਤੋ ਵਿਸਾਹ, ਕੀਤੇ ਕਾਰਨ ਪਾਕੜੀ ਕਾਲ ਨਾ ਟਲੈ ਸਿਰਾ। ਹੁਣ ਆਪਣੇ ਕੀਤੇ ਕਾਰਨ ਪਕੜੀ ਗਈ ਹੈ, ਬੜੀ ਸੁੰਦਰ ਸੀ, ਸਿਆਣੀ ਸੀ, ਸਤਿਗੁਰ ਕਹਿੰਦੇ ਇਸਨੇ ਭਰੋਸਾ ਕਿਉਂ ਕੀਤਾ। ਅਗਲੀ ਪੰਕਤੀ ਵਿੱਚ ਬੋਲੇ ਭਗਤ ਜੀ, ਜੇ ਬਾ ਸਵਾਦੀ ਲੀਲਤ ਲੋਹ, ਆਪਣੇ ਜੀਭ ਦੇ ਸਵਾਦਾਂ ਕਰਕੇ ਮਾਰੀ ਗਈ ਇਹ ਮੱਛਲੀ, ਆਪਣੇ ਜੀਭ ਦੇ ਸਵਾਦਾਂ ਕਰਕੇ ਮਾਰੀ ਗਈ, ਐਸੀ ਜੀਭ ਦੇ ਸਵਾਦਾਂ ਕਰਕੇ ਮਾਰੀ ਗਈ ਕਿ ਲੋਹੇ ਦੀ ਕੁੰਡੀ ਨੂੰ ਹੀ ਨਿਗਲ ਗਈ ਤੇ ਸ਼ਿਕਾਰੀ ਦੇ ਜਾਲ ਵਿੱਚ ਫਸ ਗਈ। ਜੇ ਬਾ ਸਵਾਦੀ ਲੀਲਤ ਲੋਹ, ਲੋਹੇ ਦੀ ਕੁੰਡੀ ਨੂੰ ਨਿਗਲ ਗਈ ਤੇ ਸਾਹਿਬ ਬੋਲੇ, ਭਾਈ ਰੇ ਇਉਂ ਸਿਰ ਜਾਣੋ ਕਾਲ, ਜਿਉਂ ਮੱਛੀ ਤਿਉਂ ਮਾਨਸਾ ਪਵੈ ਅਚਿੰਤਾ ਜਾਲ। ਆਖੋ ਵਾਹਿਗੁਰੂ, ਜਿਵੇਂ ਮੱਛੀ ਤੇ ਜਾਲ ਪੈ ਜਾਂਦਾ। ਆਖੋ ਵਾਹਿਗੁਰੂ, ਅਚਿੰਤਾ ਹੀ ਇਸੇ ਤਰ੍ਹਾਂ ਸਮਝਾਤੇ ਹੈ ਹਮੇ, ਐਸੇ ਕਰੋ। ਆਖੋ ਵਾਹਿਗੁਰੂ, ऐसे करो भाई, ये मनुष्य भी नहीं जान सका कि परमात्मा की बंदगी हमारा जीवन है, माया का जाल हमारी मौत है। ये जान लेता तो परमात्मा की बंदगी में लीन हो जाता,
और जीभ के चस्कों और पदार्थों के भोगों के लालच में ना आता। ऐसे बोले हैं भगत नामदेव जी, जैसे ए मछली जीभ के स्वादों के कारण पाकरी गई, शिकारी के जाल में आ गई, तैसे ही ए मनुष्य पदार्थों के भोगों और जीभ के चस्कों लाभ और लोभ की गिरफ्त में बंधा हुआ, ऐसे कनक कामनी बांधियो मोह, सुंदर स्त्री और पदार्थ सोना आदि इस दे मोह पाप माया दे मोह दे रूप रंगा विच इतना मस्त हो जाता है कि इस नूं अपना आप भुल जाता है ते माया दे जाल विच आखो आए अपने आप को भुलाकर माया के बंधन में आ जाता है। और फिर आगे समझाते हैं, कहते देखना जिमें मधुमक्खी शहद की मक्खी, आखो वाहे शहद तो इकट्ठा करती है, दूसरे को डंग मारकर दूसरे को जहरीला डंग मारती है। और इसे मालूम नहीं, इस मक्खी को मालूम नहीं आखिरकार क्या मिलेगा, आपके मुख में स्वा तुआ लेने वाला और कोई ले जाएगा। ऐसे ही समझाते हैं जैसे गौ अपने बछेरे के लिए दूध संचन करती है, पर अहीर आता है गला बांध कर ले जाता है। फिर समझाते हैं आप तो माया के कारण बहुत संचन करने के लिए बहुत कालना कालते हैं, बहुत कमाई करते हैं, लेकिन आपने समझा नहीं एक दिन ऐसा होगा धन तो धरती में ही दबा रह जाएगा और आपका तन ही मिट्टी बन जाएगा। आंखों भाई कहते एक धनी था, उसने बहुत धन संचन किया। ऐसे धनी ने संचन कर एक पीपे में उस धन को संचन कर धरती में गाड़ दिया और ऊपर बिस्तर लगाकर सो जाता, किसी को देखने ना देता, अपने कुटुंब के किसी भी रिश्ते वाले को देखने नहीं देता, बहुत उसकी राखी करता। सारा जिंदगी ही सारा जीवन ही उस माया को संचन करने में गुजार दिया। कहते एक दिन ऐसा हुआ जमदूत उसको लेने आ गए, वो बोला ऐसे करो भाई मुझे छोड़ दो, इस तन का 1/4 हिस्सा ले लो। जमदूतों ने पीटा ये धन आगे नहीं जा सकता, कहते आधा ले लो, फिर पीटा कहते पूरा ले लो मुझे छोड़ जाओ, फिर पीटा कहते भाई ये अगर मुझे नहीं छोड़ते एक बार मुझे देखने तो दो, जा रहा है और बोलता है अरे माया आप तो बहुत पत्थर दिल निकली, आपने क्या किया, मैंने तो सारी जिंदगी सारा जीवन आपकी राखी की, लेकिन आप दो कदम भी मेरे साथ नहीं चलती, कैसी आप पत्थर दिल निकली। माया बोली अरे मैं क्या करूं, आपने मेरे साथ क्या किया, भगवान ने मुझे बनाया था भूखों को भोजन खिलाने के लिए, भगवान ने मुझे बनाया था दुखियों की सेवा करने के लिए, भगवान ने मुझे बनाया था लोड़वंदों की लोड़ पूरे करने के लिए, बेसहारों का सहारा बनने के लिए, पर आपने मुझे धरती में गाड़ दिया। मैं तो प्रभु से ये निवेदन करूंगी आपको भी परमात्मा धरती में गाड़ दे।
धन धरती तन होए गयो तूड़, काम क्रोध तिशना अत जरै, साध संगत कब हूं नहीं करै। कहत नाम दियो तांची आन, निरपो निरपै होए भजिए भगवान। भगत नामदेव जी हमें समझाते हुए ऐसे बोलते हैं, अरे भाई जे जीवन जीते हुए भगवान का सहारा ले लें, भगवान का आसरा ले लें, भगवान के नाम धन की कमाई करें, शरीर तो आगे नहीं जाएगा लेकिन परमात्मा का नाम तन आगे जरूर जाएगा, नाम तन आगे जरूर जाएगा, नाम तन आगे जरूर जाएगा, नाम तन आगे जरूर जाएगा। कहते पर ये बात नाम तन कमाने की और आत्मक जीवन की जुगत की तब ही पूरी होती है जब हमें अब मोहे मिल्यो है जियावन हारा, जब पूरा सतगुरु मिल जाता है। पूरा सतगुरु मिल जाए, जीवन की जुगत आ जाती है, हम कैसे जिए। और एक पितृ शब्द में सतगुरु कैसे कहते हैं, आओ पहले वो शब्द पढ़ लें।